0: योग हमारे द्विपक्षीय संबंधों का एक अत्यंत महत्वपूर्ण स्तंभ है। हम अपने द्विपक्षीय व्यापार को दोगुना करने पर भी सहमत हुए। हमने आईटी, कृषि, फूड प्रोसेसिंग, फार्मास्यूटिकल्स, टेक्सटाइल्स तथा टूरिज्म, हॉस्पिटैलिटी और फिल्म मेकिंग सहित प्रमुख क्षेत्रों में सहयोग पर चर्चा। हम स्वास्थ्य सेवा में सहयोग पर अपने द्विपक्षीय अग्रीमेंट को भी रिन्यूअल कर रहे हैं।
1: सदर जमहूरिया ने कहा कि दोनों मुल्कों ने अपनी मुश्तरका जमहूरी इकदार और बाहमी एहतराम पर मबनी गहरे और दोस्ताना ताल्लुकात की तौसीक की है। सदर जमहूरिया ने कुदरती आफात से निमटने के बुनियादी ढांचे, आलमी हयाती ईंधन इत्तेहाद और बैनुल अक्वामी शमसी इत्तेहाद जैसी भारत की क़यादत वाली आलमी पहल में शामिल होने के शुमाली मकदूनिया के इरादे का खैर मकदम किया। सदर जमहूरिया ने शुमाली मकदूनिया के अजीम तरीन हीरो गॉडसे डेलचेव को भी खराज अकीदत पेश किया। शुमाली मकदूनिया का दौरा खत्म करने के बाद सदर जमहूरिया रोमानिया का सफर करेंगी। मध्य प्रदेश असेंबली ने आज अपने मानसून इजलास के दूसरे दिन अपोजिशन की जानिब से एहतजाज के दरमियान यकसा सिविल कोड मंजूर कर लिया। कांग्रेस सरकार ने बिल को मुंतखबा कमेटी को भेजे जाने की मांग की, लेकिन रियासती सरकार ने इस तजवीज़ को मुस्तरद कर दिया। अपोजिशन के अराकीन असेंबली ने ऐवान के वस्त में एहतजाज किया, जिसके बाद कार्रवाई दो मरतबा मुलतवी करनी पड़ी। कार्रवाई में रुकावट के बावजूद बिल को अक्सरियत के साथ मंजूर कर लिया गया। अब बिल को गवर्नर की मंजूरी के लिए भेजा जाएगा। पेश है एक रिपोर्ट।
2: यकसा सिविल कोड यूसीसी के अहम इल्तजाम के तहत मध्य प्रदेश में एक से ज्यादा शादी करने की इजाजत नहीं होगी। मर्द और खवातीन को मसावी मौरूसी हकूक हासिल होंगे। लिव इन रिलेशनशिप का एक महीने के अंदर रजिस्ट्रेशन जरूरी होगा। वहीं गांव की सतह पर भी शादियों का रजिस्ट्रेशन लाजमी होगा। कबायली बिरादरियों को इस बिल के दायरे से बाहर रखा गया है। भोपाल से अभिनव गोयल की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं फैसल हबीब।
1: सिक्किम के वजीर आला प्रेम सिंह तमांग गोले ने ऐलान किया है कि नामची जिले में समरदुंग में NHPC हादसे के सिलसिले में एक आला सतही तहकीकती कमेटी तश्कील दी जाएगी। गवर्नर ओम प्रकाश माथुर के साथ आज हादसे के मकाम का दौरा करने के बाद वजीर आला ने सभी फंसे हुए लोगों को बहिफाजत निकालने के लिए हर मुमकिन मदद फराहम करने का यकीन दिलाया। उन्होंने कहा कि हो सकता है कि यह हादसा चट्टानों के टुकड़े गिरने की वजह से नहीं बल्कि मीथेन गैस के धमाके की वजह से हुआ हो। अब तक जाए हादसे से 12 लाशें बरामद की जा चुकी हैं और ऐसा समझा जाता है कि दीगर अफराद अब भी सुरंग के अंदर फंसे हुए हैं। नामची जिले के समरदुंग में NHPC तीस्ता स्टेज 6 पनबिजली प्रोजेक्ट के तहत जेरे तामीर सुरंग में फंसे हुए लोगों को बहिफाजत निकालने के लिए बचाव कार्रवाई जारी है। रियासत की चीफ सेक्रेटरी और DGP ने तलाश कार्रवाई के सिलसिले में सीनियर अहदेदारों के साथ नामची में एक जायजा मीटिंग की। वजीर अजम नरेंद्र मोदी ने सिक्किम के वजीर आला से बात की है और उन्हें हर मुमकिन मदद का यकीन दिलाया है। जनाब प्रेम सिंह तमांग ने सूरत हाल से निमटने के सिलसिले में किए जा रहे इकदाम के लिए वजीर अजम की सताइश की है। दोनों रहनुमाओं ने इस अलमनाक हादसे पर दुख का इजहार किया है। तफसील हमारे नामानिगार से।
3: सिक्किम के गवर्नर ओम प्रकाश माथुर और वजीर आला प्रेम सिंह तमांग गोले ने आज टनल का मुआयना किया और सूरत हाल का जायजा लिया। वजीर आला ने उम्मीद जाहिर की कि मुनासिब जांच इस अफसोसनाक वाकये के सभी हकायक को वाजह करेगी। उन्होंने कहा कि सिक्किम हुकूमत मरने वालों के कुंबों को फौरी मदद फराहम करेगी। सिक्किम के चीफ सेक्रेटरी ने भी नामची में मुख्तलिफ महकमों के साथ जायजा मीटिंग की ताकि बचाव मिशन को तेज किया जा सके। इस दौरान NDRF की एक और टीम नए आलात के साथ आज टनल में दाखिल हो गई। गैंगटॉक से मानस प्रतिम शर्मा की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं शाहिद हबीब।
1: ईरान और अमरीका ने लगातार 10वें दिन भी एक दूसरे पर हमले जारी रखे, जिससे स्ट्रेटेजिक एतबार से अहम आबनाए हुर्मुज पर कशीदगी में मजीद इजाफा हो गया। इस दौरान एक ईरानी अफसर ने पाकिस्तान में सालिसकारों के साथ आज मुलाकातें की, जहां सिफारतकार अमरीका और ईरान के दरमियान टूट चुके आर्जी समझौते को बचाने की कोशिशें कर रहे हैं। इससे पहले अमरीका ने जुनूब मगरबी ईरान के शहर हुर्मुज को निशाना बनाया, जबकि उर्दून, कुवैत और बहरीन से ताज़ा ईरानी हमलों की खबर मिली है। ये हमले अमरीका ईरान तनाज़े पर बढ़ती इलाकाई तकसीम की निशानदही करते हैं। भारत ने आज रूसी सिफारतखाने के नाज़िमुल उमूर व्लादिमिर लादानोव को तलब किया। उन्हें इस महीने की 19 तारीख को एक कमर्शियल बहरी जहाज MV गोल्डन लिव पर हमले के सिलसिले में तलब किया गया। इस हमले में 4 भारतीय अफराद की जानें ज़ाय हो गई थीं। وزارت داخلہ نے حملے پر گہری تشویش ظاہر کرتے ہوئے اس کی مذمت کی ہے اور کہا کہ اس طرح کے حملوں سے بین الاقوامی بحری تجارت کی حفاظت، سلامتی اور استحکام کو نقصان پہنچتا ہے۔ افغانستان کے نورستان صوبے کے پرون شہر میں تباہ کن سیلاب میں کم از کم 20 افراد ہلاک ہو گئے اور دیگر 80 سے زیادہ زخمی ہو گئے۔ طالبان حکام کی جانب سے ایک بیان کے مطابق پرون اور اس کے آس پاس کے علاقوں میں سیلاب کے پانی میں بہنے سے 100 سے زیادہ افراد لاپتہ ہیں۔ قدرتی آفات کے بندوبست سے متعلق قومی اتھارٹی نے کہا کہ نقصان کا جائزہ لینے، لاپتہ افراد کو تلاش کرنے اور بچاؤ اقدامات میں مدد کی خاطر خصوصی بچاؤ ٹیمیں تعینات کی گئی ہیں۔ حکام نے یہ خبردار کیا کہ ہلاک ہونے والوں کی تعداد بڑھ سکتی ہے کیونکہ متاثرہ علاقوں میں تلاش اور بچاؤ کارروائیاں جاری ہیں۔ بھارتی محکمہ موسمیات نے گجرات خطے، مشرقی راجستھان اور وسطی مہاراشٹر میں اگلے دو دن کے دوران شدید بارش کی پیش گوئی کی ہے۔ محکمہ موسمیات نے آسام، میگھالے، بہار، گنگائی مغربی بنگال، اتراکھنڈ، ودربھ اور مغربی راجستھان میں بھی اگلے تین دن کے دوران موسلادھار بارش کی پیش گوئی کی ہے۔ بھارتی محکمہ موسمیات کے مطابق آندھرا پردیش، تمل ناڈو، پڈوچیری اور کرائیکل میں کل گرج چمک اور تیز ہواؤں کے ساتھ چھینٹیں پڑ سکتے ہیں۔ 15 سے 30 اگست تک بیلجیم اور نیدرلینڈز میں ہونے والے ایف آئی ایچ عالمی کپ کے لیے بھارتی ہاکی نے مردوں کے 20 ممبروں کا اعلان کیا ہے۔ بھارت کے سرکردہ کھلاڑی ہرمن پریت سنگھ بھارتی ٹیم کی سربراہی کریں گے۔ درمیانی کھلاڑی ہرمن پریت سنگھ نے اپنے نئے تجربے کی بنیاد پر کھیل میں دلچسپ مظاہرہ کریں گے۔ بھارت انگلینڈ کے ساتھ پول ڈی میں رہے گا۔ پاکستان اور ویلز اپنے سبھی پول سٹیج کے میچ نیدرلینڈز کے ایمسٹلوین میں کھیلیں گے۔ کینیڈا کے نیاگرا آن دا لیک میں عالمی اسکویش جونیئر چیمپئن شپ میں 7 بھارتی کھلاڑی اگلے راؤنڈ میں پہنچ گئے ہیں۔ چیمپئن شپ میں بھارتی خاتون کھلاڑی اناہت سنگھ نے آسٹریلیا کی للی ولسن کے خلاف 11-2، 11-1، 11-3 سے جیت حاصل کر کے اگلے راؤنڈ میں داخلہ حاصل کر لیا ہے۔ مردوں کے زمرے میں آریہ ویر دیوان، یوشا نفیس اور گرویر سنگھ نے پہلا راؤنڈ جیت لیا ہے۔ اور آخر میں خاص خبریں ایک بار پھر۔ حکومت نے کہا ہے کہ وہ نیٹ پیپر لیک معاملے اور دیگر متعلقہ معاملات پر پارلیمنٹ میں بحث کے لیے تیار ہے۔ اپوزیشن کی جانب سے احتجاج کے درمیان دونوں ایوانوں کی کارروائی دن بھر کے لیے ملتوی کر دی گئی۔ وزیراعظم نریندر مودی نے نیٹ پیپر لیک معاملے میں ملوث سبھی افراد کے خلاف سخت کارروائی کا عہد کیا ہے۔ انہوں نے کہا کہ حکومت ایسے واقعات کی روک تھام کے لیے اقدامات کر رہی ہے۔ بھارت اور شمالی مقدونیا نے سکوپیے میں صدارتی سطح کی بات چیت کے بعد تجارت میں اضافے اور اہم شعبوں میں اشتراک بڑھانے پر اتفاق کیا ہے۔ مدھیہ پردیش اسمبلی نے یکساں سول کوڈ منظور کر لیا ہے۔ آبنائے ہرمز میں بڑھتی کشیدگی کے پیش نظر امریکہ اور ایران نے مسلسل 10ویں روز ایک دوسرے پر حملے جاری رکھے۔ اور ہاکی میں آئندہ مہینے شروع ہونے والے مردوں کے عالمی کپ کے لیے ہرمن پریت سنگھ کی کپتانی میں 20 رکنی بھارتی دستے کا اعلان کر دیا گیا ہے۔ اس کے ساتھ ہی آکاشوانی سے خبروں کا یہ بلٹن ختم ہوا۔
4: Money Talk. यह आकाशवाणी मध्य प्रदेश का प्रसारण है। कुछ ही पलों में हमारा अगला कार्यक्रम होगा। पेश है उर्दू प्रोग्राम कहकशां।